0: अभी आप सुन रहे थे प्रोग्राम सुर्खियों में। ये आकाशवाणी की उर्दू सर्विस है। अब आलमी खबरें नशर की जाएंगी।
1: ये आकाशवाणी है, अब आप कलीम अहमद से आलमी खबरें सुनिए। वजीर दिफा राजनाथ सिंह ने कहा है कि भारतीय बहरिया ने ऑपरेशन सिंदूर के दौरान पाकिस्तानी बहरिया को उनकी बंदरगाहों तक महदूद कर दिया था। म्यांमार के सदर ऊ मिन आउ लाइन अपने 5 रोजा भारत दौरे पर नई दिल्ली पहुंच गए हैं। उन्होंने गया के महाबोधि मंदिर में पूजा की। आठवीं तवानाई की बैनुल अक्वामी एजेंसी IAEA ने यूक्रेन के ज़ापोरिज़्या न्यूक्लियर बिजली प्लांट पर हुए ड्रोन हमले पर तश्वीश जाहिर की है। आलमी अदारे सेहत WHO के सरबराह ने कांगो में इबोला की वबा फूट पड़ने के बाद सफरी पाबंदियां आयद करने या अपनी सरहदें बंद करने वाले ममालिक से इन इकदामात पर दोबारा गौर करने की अपील की है। कोलंबिया में आज सदारती इंतखाबात होंगे। और क्रिकेट में आज शाम अहमदाबाद में IPL 2026 के फाइनल में गुजरात टाइटंस का मुकाबला दिफाई चैंपियन रॉयल चैलेंजर्स बेंगलुरु से होगा। अब खबरें तफसील से। वजीर दिफा राजनाथ सिंह ने कहा है कि भारतीय बहरिया ने ऑपरेशन सिंदूर के दौरान पूरी पाकिस्तानी बहरिया को उनकी बंदरगाहों तक महदूद कर दिया था। लखनऊ में ओपन एयर बहरी म्यूजियम नौसेना शौर्य वाटिका की इफ्तिताही तकरीब से खिताब करते हुए कल जनाब सिंह ने कहा कि भारतीय बहरिया ने ऑपरेशन सिंदूर के दौरान पाकिस्तान पर दबाव बनाए रखने में अहम रोल अदा किया। वज़ीर दिफा ने कहा कि बहर अरब में भारतीय बहरिया को पूरी तैयारी और ताकत के साथ तैनात किया गया था, जिससे लगातार दबाव बना रहा। इसके नतीजे में पाकिस्तान की पूरी बहरिया अपनी बंदरगाहों तक महदूद होकर रह गई। ऑपरेशन सिंदूर 7 मई 2025 को शुरू किया गया था, जिसका मकसद पहलगाम दहशतगर्द हमले का बदला लेना था। ऑपरेशन सिंदूर के दौरान भारतीय फौजों ने पाकिस्तान और पाकिस्तानी मकबूजा कश्मीर में दहशतगर्दी के बुनियादी ढांचे पर मुतअद्दिद इंतहाई दुरुस्त हमले किए। बहरिया के सरबराह एडमिरल दिनेश त्रिपाठी ने कहा कि भारतीय बहरिया ने ऑपरेशन सिंदूर के दौरान लड़ाई के लिए हमेशा तैयार रहने, दूर तक कार्रवाई करने और जंग से बाज रखने की अपनी सलाहियत का भरपूर मुजाहरा किया। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि सरकार मुल्क में विरासत के अनमोल मुकामात को महफूज रखने के लिए लगातार कोशिशें कर रही है। उन्होंने ज्ञान भारतम अभियान के तहत छत्तीसगढ़ के मल्हार में एक अहम दरियाफ्त के बारे में जानकारी दी। आकाशवाणी पर अपने महाना रेडियो प्रोग्राम मन की बात में मुल्क के लोगों से खिताब करते हुए जनाब मोदी ने कहा कि वहां छठी और सातवीं सदी के पांडुवंशी खानदान के महर्षि बालार्जन से वाबस्ता तांबे की 3 कमयाब तख्तियां पाई गई हैं। वजीर आजम ने नीदरलैंड्स के अपने हालिया दौरे का भी तस्करा किया, जहां एक खसूसी तकरीब में चोला दौर की कदीम ताबे की तख्तियां भारत को वापस की गईं। जनाब मोदी ने कहा कि लोग खुशी का और फख्र का इजहार कर रहे हैं, साथ ही दुनिया भर में तमिल बिरादरी के लोग खासतौर पर इस बारे में जोश व खरोश का मुजाहरा कर रहे हैं। वज़ीर आज़म ने मुल्क के लोगों पर जोर दिया कि वो गर्मी के इन दिनों में जहां तक हो सके एहतियात बरतें और इस सिलसिले में मुख्तलिफ सरकारी महकमों की जानिब से जारी किए गए रहनुमा उसूल पर अमल करें। जनाब मोदी ने तजवीज़ किया कि लोगों को मौसम गर्मा के मुख्तलिफ मशरूबात पीना चाहिए, जिनमें आम पन्ना, छाछ, लस्सी, सत्तू शरबत, बेल पन्ना, पनाकम, नीर मोर, सांगरम, कोकम शरबत और सोलकंजी शामिल हैं। ये सब गर्मी को दूर करने के लिए मुल्क के मुख्तलिफ हिस्सों में रिवायती अंदाज से बनाए जाते हैं। नई और काबिल तजदीद तवानाई के वजीर प्रहलाद जोशी ने कहा है कि पीएम सूर्य घर मुफ्त बिजली योजना के तहत मुल्क में भारत ने छतों पर एक ही दिन में सबसे ज्यादा 15,000 शमसी पैनल नस्ब करने का रिकॉर्ड कायम किया है। भारत ने इस महीने की 29 तारीख को ये कामयाबी हासिल की है। एक सोशल मीडिया पोस्ट पर जनाब जोशी ने बताया कि इस कामयाबी में महाराष्ट्र का बड़ा रोल रहा है। उसने एक ही दिन में रिकॉर्ड 4,700 रूफ टॉप शमसी पैनल कायम किए। वज़ीर मौसूफ ने कहा कि इस तरह गुजरात के बाद महाराष्ट्र मुल्क में ऐसी दूसरी रियासत बन गई है जो 6 लाख से ज्यादा रूफ टॉप शमसी पैनल नस्ब कर चुकी है। ایڈمیرل کرشنا سوامی ناتھن نے آج بحریہ کے 27 سربراہ کے حیثیت سے ذمہ داری سنبھال لی ہے. انہوں نے ایڈمیرل دنیش ترپاٹھی کی جگہ لی ہے. کمان سنبھالنے کے بعد میڈیا سے خطاب کرتے ہوئے ایڈمیرل سوامی ناتھن نے کہا کہ ملک کے مفادات کا تحفظ کرنے کے لیے بھارتی بحریہ مستعد اور چوکس ہے اور اسے علاقائی سیکیورٹی کے ایسے ماحول میں سرگرمی کے ساتھ تعینات کیا جا رہا ہے جو چیلنج سے بھرپور, پیچیدہ, غیر متوقع اور غیر یقینی کی کیفیت والا ہے. انہوں نے زور دے کر کہا کہ بھارتی بحریہ صلاحیت بڑھانے اور جدید طرز پر آگے بڑھنے کی سمت گامزن ہے. ایڈمیرل سوامی ناتھن نے یقین دلایا کہ ان کی اولین ترجیح اس بات کو یقینی بنانا ہوگی کہ بحریہ کارروائی سے متعلق تیاری اور مقابلہ کرنے کی صلاحیت کے اعلیٰ ترین معیار برقرار رکھے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. میانمار کے صدر یومن اولانگ کل شام نئی دلی پہنچ گئے. اس موقع پر امور خارجہ کے وزیر مملکت کیرتی وردھن سنگھ نے ہوائی اڈے پر ان کا استقبال کیا. اس سے پہلے میانمار کے صدر اپنے 5 بھارت دورے پر کل بہار کے بودھ گیا پہنچے اور وہاں بودھی مندر میں پوجا کی. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کل شام جناب الائن سے ملاقات کی. سوشل میڈیا پوسٹ میں ڈاکٹر جے شنکر نے دیرینہ دو طرفہ تعلقات کو مستحکم کرنے کے تئیں میانمار کے صدر کے مثبت رجحان کی تعریف کی. میانمار کے صدر کل وزیر اعظم نریندر مودی سے بات چیت کریں گے جہاں دونوں ملکوں کے درمیان تاریخی اور ثقافتی رابطوں کو مزید مستحکم کرنے پر تبادلہ خیال کیا جائے گا. اٹمی توانائی کی بین الاقوامی ایجنسی آئی اے ای اے کے ڈائریکٹر جنرل رافیل گراسی نے یوکرین کے زاپورزیا نیوکلیائی بیری پلانٹ کی ٹربائن عمارت پر کل ہوئے ڈرون حملے پر تشویش ظاہر کی ہے. آئی اے ای اے نے کہا ہے کہ اسے پلانٹ کی جانب سے اطلاع ملی کہ دن میں ٹربائن عمارت کو ڈرون حملے کا نشانہ بنایا گیا جس سے پلانٹ کی ایک دیوار میں مبینہ طور پر شگاف پڑ گیا. ایجنسی نے کہا کہ موقع پر موجود اس کی ٹیم نے نقصان کا جائزہ لینے کے لیے میں داخل ہونے کی درخواست کی. عالمی ادارہ صحت ڈبلیو ایچ او کے ڈائریکٹر جنرل ٹیڈروس گیبریسس نے جمہوریہ کانگو اور یوگینڈا میں ایبولا کی وبا پھوٹ پڑنے کے بعد سفری پابندیاں عائد کرنے یا اپنی سرحدیں بند کر دینے والے ممالک سے ان اقدامات پر دوبارہ غور کرنے کی اپیل کی ہے. جناب گیبریسس کا کہنا ہے کہ اس طرح کے اقدامات بیماری سے نمٹنے کی کوششوں میں رکاوٹ بن سکتے ہیں. مشرقی کانگو کے بونیا میں اظہار خیال کرتے ہوئے جناب گیبریسس نے کہا کہ بونیا کے ان کے دورے کا مقصد متاثرہ برادریوں کے ساتھ سیدھے طور پر مصروف عمل ہونا اور سب سے زیادہ متاثرہ علاقوں میں بیماری سے نمٹنے کی کوششوں کو مستحکم کرنے میں مدد کرنا ہے. آج تمباکو نوشی مخالف عالمی دن منایا جا رہا ہے. اس دن کا مقصد تمباکو کے استعمال کے خطرات کے تئیں بیداری پیدا کرنا ہے. یہ دن تمباکو کے استعمال کے خاتمے کے لیے عالمی ادارہ صحت ڈبلیو ایچ او کی عالمی پہل ہے. اس سال کے تمباکو نوشی مخالف دن کا عنوان ہے نکوٹین اور تمباکو کی لت سے نمٹنا. کولمبیا میں صدارتی انتخابات کے پہلے دور کے لیے آج ووٹ ڈالے جائیں گے. مجموعی طور پر 14 امیدوار پہلے مرحلے کی ووٹنگ میں مقابلہ آرائی کر رہے ہیں. کسی بھی امیدوار کو جیتنے کے لیے 50% سے زیادہ ووٹوں کی ضرورت ہوگی. اس کے بعد چوٹی کے دو امیدواروں کے درمیان 21 جون کو دوسرے دور کا مقابلہ ہوگا. آئی پی ایل کرکٹ میں آج احمدآباد کے نریندر مودی اسٹیڈیم میں 2026 سیزن کے فائنل میچ میں گجرات ٹائٹنز اور دفاعی چیمپئن رائل چیلنجرز بنگلورو کے درمیان میچ کھیلا جائے گا. یہ میچ شام 7:30 سے شروع ہوگا. خواتین کے کرکٹ میں کل رات برسٹول میں ٹی ٹوینٹی بین الاقوامی کرکٹ سیریز کے دوسرے میچ میں میزبان انگلینڈ نے بھارت کو 26 رن سے ہرا دیا. 3 میچوں کی سیریز اب 1-1 میچ سے برابری پر ہے. خاص خبریں ایک بار پھر. وزیر دفاع راجناتھ سنگھ نے کہا ہے کہ بھارتی بحریہ نے آپریشن سندور کے دوران پاکستانی بحریہ کو ان کی بندرگاہوں تک محدود کر دیا تھا. میانمار کے صدر او من اولائن اپنے 5 بھارت دورے پر نئی دلی پہنچ گئے ہیں. انہوں نے گیا کے مہا بودھی مندر میں پوجا کی. ایٹمی توانائی کی بین الاقوامی ایجنسی آئی اے ای اے نے یوکرین کے زاپورزیا نیوکلیائی بجلی پلانٹ پر ہوئے ڈرون حملے پر تشویش ظاہر کی ہے. عالمی ادارہ صحت WHO کے سربراہ نے کانگو میں ایبولا کے وبا پھوٹ پڑنے کے بعد سفری پابندی عائد کرنے یا اپنی سرحدیں بند کرنے والے ممالک سے ان اقدامات پر دوبارہ غور کرنے کی اپیل کی ہے. کولمبیا میں آج صدارتی انتخابات ہوں گے. اور کرکٹ میں آج شام احمد آباد میں IPL 2026 کے فائنل

0: بہت خوب بہت خوب بہت خوب. یہ تھے جناب جاوید نیازی صاحب جو نہ صرف اپنی خوبصورت ترنم سے اپنے خوبصورت لہجے سے آپ کو محسوس کرا رہے تھے بلکہ شاعری کے ایک رومانی انداز کو آپ کے سامنے پیش کر رہے تھے. صاحب نے بات یہ نا بھی یہ 10 منٹ کی جائے گی کیونکہ بیچ میں 3 ایڈیٹنگ ہیں. اور سامعین اب ہم آج کے اس مشاعرے کے مقطع تک آ پہنچے ہیں اور اب آخر میں میں درخواست گزاروں جناب سید قمر الحسن صاحب سے جنہیں عرف عام میں حسن سورن بدری کے نام سے جانا جاتا ہے کہ وہ آئیں اور اپنا کلام پیش کریں.
1: بہت بہت شکریہ شمیم بھائی اور بہت ہی خوبصورت ماحول بن گیا. اور جہاں تک رہ گئی شعر کی بات تو میں تو اس سے شروعات کرنا چاہوں گی. چوٹ بھی کھائی غم سہے میں نے,
0: چوٹ بھی کھائی غم سہے میں نے,
1: غم سہے میں نے,
0: جی جی
1: شعر تو بعد میں کہے میں نے.
2: کیا بات,
0: شعر تو بعد میں کہے میں,
1: شعر بعد میں کہے. چار مصرے ملاحظہ فرمائے کہ دستے امید بڑھائے تھے گلوں کی جانب,
0: دستے امید بڑھائے تھے گلوں کی جانب,
1: دستے امید بڑھائے تھے گلوں کی جانب, برگ نازک کی تمازت سے میرے ہاتھ جلے. برگ نازک کی تمازت سے
0: میرے ہاتھ جلے,
1: میرے ہاتھ جلے, عشق کی راہ میں خوشیاں تو بے وفا نکلیں, غم وفادار رہے دور تلک ساتھ. چار مصرے اور ملاحظہ فرمائے کہ پیار بھری بس ایک بوند کا پیاسا دل محسوس,
0: بس ایک بوند کا پیاسا,
1: پیار بھری بس ایک بوند کا پیاسا دل, تپتا ریگستان تو دیکھا ہوگا نا, تپتا
0: ریگستان
1: دیکھا ہوگا نا, آپ کے جلوے اور ہمارا نازک دل, آپ کے جلوے
3: اور ہمارا
1: نازک دل, بیچارہ انسان تو دیکھا
0: کیا بات ہے, کیا تشبیہ دی صاحب, واہ واہ واہ.
1: ایک مطلب چند شعر ایک غزل کے میں
0: ارشاد,
1: اور یہ حسن سون بدری کی پہچان ہے یہ غزل.
3: جی جی
0: ہٹا ہو
1: کسی مچھلی کو پانی سے نکالو.
0: اچھا کسی مچھلی کو پانی سے نکالو,
1: پانی سے نکالو, کسی مچھلی کو
0: پانی سے نکالو,
1: پانی سے نکالو, میری چاہت کا اندازہ لگا لو.
0: واہ واہ واہ واہ, جو طلب ہے, واہ واہ واہ واہ, کیا بات.
1: کسی مچھلی کو پانی سے نکالو, میری چاہت کا اندازہ لگا لو, مطلع ثانی کی خود خزاں میں ایک نظر پتوں پہ ڈالو,
0: خزاں میں
1: ایک نظر پتوں پہ ڈالو, نظر پتوں پہ ڈالو, میری حالت کا اندازہ لگا لو.
0: واہ,
1: میری حالت کا
0: اندازہ لگا لو,
1: اندازہ لگا لو, اگر بے داغ ہو تو چاند کیسا,
0: اگر بے داغ ہو,
1: اگر بے داغ ہو, اگر بے داغ ہو تو چاند کیسا, میرے کردار میں خامی نکالو.
0: واہ واہ واہ,
1: اگر بے داغ ہو تو چاند کیسا, میرے کردار میں
0: خامی نکالو,
1: خامی نکالو, اکیلے کچھ نہیں ہوتا جہاں میں,
0: اکیلے کچھ
1: نہیں ہوتا جہاں میں, تو بہتر ہے ہمیں اپنا بنا لو.
0: اچھا مشورہ تھا,
1: اکیلے کچھ نہیں ہوتا جہاں میں, تو بہتر ہے
0: ہمیں
1: اپنا بنا لو, وفا آنسو محبت صبر کچھ بھی,
0: وفا آنسو محبت صبر,
1: وفا آنسو محبت صبر کچھ بھی, میاں جیسے بھی چاہو آزما لو. وفا آنسو محبت صبر کچھ بھی, میاں جیسے بھی چاہو
0: آزما لو.
1: ایک نظم سنا کے اجازت چاہوں گا کہ اٹھے ہوئے محبوب کو کچھ بیتے خوبصورت لمحوں کے
0: حوالے
1: سے ان کو منانے کی اور خوش کرنے کی کوشش ہے کہ گم سے کیوں ہو کچھ تو ہم سے بات کرو,
0: گم سے کیوں ہو کچھ تو ہم سے بات کرو,
1: گم سے کیوں ہو کچھ تو ہم سے بات کرو, شیریں لفظوں سے روشن حالات کرو, میں چھیڑوں ماضی کے رنگی افسانے, تم بھی اپنی جانب سے شروعات کرو. گم سے کیوں ہو کچھ تو ہم سے بات کرو, یاد کرو جب پہلی بار ملے تھے ہم, اچانک سے دو نینا ٹکرائے تھے, یاد کرو جب پہلی بار ملے تھے ہم, انجانے سے دو نینا ٹکرائے تھے, کچھ پل تو پلکیں جھپکانا بھول گئے, کیسے ہو बस इतना ही कह पाए थे।
0: वाह क्या बात है साहब, वाह वाह वाह वाह।
1: ऐसा लगता सारी दुनिया पा गए हम, सच तो ये था अपना दिल खो आए थे। सच तो ये था
0: अपना
1: दिल खो आए थे, वो लम्हात जो हमने साथ गुजारे हैं उनसे अपने वाबिस्ता जज्बात करो, उनसे क्यों हो कुछ तो हमसे बात करो,
2: वो लम्हे
1: शीरे लफ्जों से रोशन हालात करो। ऐसी ही एक शाम मुझे याद आती है, ऐसी ही एक शाम
0: मुझे याद आती है,
1: मुझे याद आती है साहिल पे कुछ देर तलक हम बैठे थे, रश्क हवा से होना मेरा वाजिब था, उड़ता चल बिखरे गेसू ऐसे थे। तुमने पानी में फेंकी थी कंकरियां, लहर के घेरे मेरे दिल में उठे थे।
3: क्या बात है,
1: चांद भी अपनी खुल के छटा बिखेर गया, उसने कब चाहा तुम उसको मात करो, क्यों हो गुस्सा हमसे बात करो।
3: क्या बात,
1: आखिर बंद मुलाजा फरमाए कि क्या बतलाए मौसम रंगी बारिश का, क्या बतलाए मौसम रंगी बारिश का, सावन जब गलियों तक बहकर आया था, रोके से भी थम न सका जोशे उल्फत, कुदरत को तुमने हमराज बनाया था।
0: बहुत
1: कागज की कश्ती पे लिख कर हाले दिल, हौले से जब मेरी ओर बहाया था, फिर जी लेते उन्हीं सुहाने लम्हों को, अगर मुमकिन हो वैसी ही बरसात करो, गुम से क्यों हो कुछ तो हमसे बात करो, शीरी लफ्जों से रोशन हालात करो, मैं छेड़ू माजी के रंगी अफसाने, तुम भी अपनी जानिब से शुरुआत करो, गुम से क्यों हो कुछ तो हमसे बात,
0: कुछ कर हमसे और।
1: बहुत बहुत शुक्रिया। एक गजल और है
0: जी, शाम
1: कुछ इसी तरह के रंग है
2: जी,
1: और उम्मीद है आपको बहुत पसंद आएगी, कि तुमसे वो दिल का रिश्ता जवा है अभी तलक,
0: तुमसे
1: वो दिल का रिश्ता जवा है अभी तलक, आंखों से एक दरिया रवा है अभी।
0: वाह क्या बात, क्या बात है,
2: बहुत अच्छा।
1: तुमसे दिल का रिश्ता
0: जवां
1: है अभी तलक,
0: आंखों
1: से एक दरिया रवा है अभी तलक, कितने हसीन ख्वाब जहां बैठ कर बुने,
0: कितने हसीन ख्वाब
1: जहां बैठ कर बुने, सुनी मुंडेर है वो कुआं है अभी तलक। सुनी मुंडेर है
0: वो कुआं
1: है अभी तलक, और मासूम ख्यालों में जो दुनिया बसाई थी, मासूम ख्यालों में जो दुनिया बसाई थी, वो दूर सितारों पे मकर है अभी तलक। मासूम ख्यालों में जो दुनिया बसाई थी, वो दूर सितारों पे मकर है अभी तलक, वो नक्शे मोहब्बत जो बनाए थे साथ साथ,
0: वो नक्शे मोहब्बत जो
1: नक्शे जो बनाए थे साथ साथ, उस पेड़ के तने पे निशा है अभी तक।
2: बहुत अच्छा है,
1: नक्शा बनाए थे साथ साथ,
2: उस पेड़
1: के तने पे निशा
0: है अभी तक।
1: तुमसे वो दिल का रिश्ता जवां है अभी तलक, आंखों से एक दरिया रवा है। बहुत बहुत शुक्रिया
0: जनाब सैयद कमरुल हसन साहब। यकीनन हमारे सामीन भी महसूस होंगे अपने माजी के हवाले से जो दिलकश मंजर निगारी की है, क्योंकि अब वक्त हमें इजाजत नहीं दे रहा कि हम कुछ और कलाम आपकी खिदमत में पेश करें। बहरहाल आप तमाम का शुक्रिया। सामने आज के इस प्रोग्राम में यानी कि स्टूडियो मुशायरे में हमारे साथ जो लोग शरीक थे उनके इस्माए ग्रामी हैं जनाब सैफुद्दीन सैफ, मोहतरमा शगुफ्ता परवीन यानी परवीन शरफ, जनाब जावेद मियाजी साहब और जनाब सैयद कमरुल हसन सोन बद्री साहब, आपका बहुत बहुत शुक्रिया। इसके साथ ही आज के प्रोग्राम से अपने मेजबान शमी उस्मानी को इजाजत दीजिए, खुदा हाफिज।
4: समय अभी आप सुन रहे थे एक स्टूडियो मुशायरा, ये आकाशवाणी की उर्दू सर्विस है, मीडियम वेव 1071 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज़ ऑन AIR और DD फ्री डिश पर। पेशे खिदमत है प्रोग्राम तामिल इशाद। प्रोग्राम में आज आपके साथ हूँ मैं नगमा, आदाब अर्ज़ है खैर मकदम सभी साथियों का।

0: سامعین ابھی آپ سن رہے تھے پروگرام آخری شب یہ آکاشوانی کی اردو سروس ہے میڈیم ویو 1071 کلو ہرٹز پر. شب کے 12:50 ہوئے ہیں. اب خبریں نشر کی جائیں گی.
1: یہ آکاشوانی ہے. اب آپ عبدالحفیظ سے خبریں سنیے. وزیراعظم نریندر مودی نے فطرت کے تحفظ، مقامی مشکلات کو حل کرنے اور دیگر سماجی مقاصد کے تئیں افراد کی کوششوں کو سراہا. انہوں نے آکاشوانی پر من کی بات پروگرام میں کھیل کود کے قومی مقابلوں میں ابھرتے ہوئے ایتھلیٹ کی ریکارڈ توڑ کارکردگی کی بھی تعریف کی. امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ امریکہ ایران کے ساتھ ایٹمی معاملے پر سمجھوتے کے قریب پہنچ گیا ہے، لیکن ساتھ ہی انہوں نے یہ وارننگ بھی دی ہے کہ اگر بات چیت ناکام ہو جاتی ہے تو فوجی کاروائی ایک متبادل راستہ رہے گا. میامہ کے نام خم قصبے میں دھماکہ خیز مادے کے ذخیرے والی ایک عمارت میں دھماکے سے 45 سے زیادہ لوگ ہلاک ہو گئے. فرانس میں فٹ بال شائقین اور پولیس کے مابین جھڑپوں میں 219 افراد زخمی ہوئے ہیں. اور بھارت کے ساتوک سائیراج رنکی ریڈی اور چراغ شیٹی نے سنگاپور اوپن بیڈمنٹن ٹورنامنٹ کا مردوں کے ڈبلز کا خطاب جیت لیا ہے. اب خبریں تفصیل سے. وزیراعظم نریندر مودی نے بہت سے شہریوں کی سماجی مقاصد کے تئیں ان کے غیر معمولی تعاون پر تعریف کی ہے. انہوں نے ان شہریوں کے تحریک دینے والے اقدامات اور حصول یابیوں کو اجاگر کیا. آکاشوانی پر اپنے ماہانہ ریڈیو پروگرام من کی بات میں ملک سے خطاب کرتے ہوئے جناب مودی نے کیرلم کے ساجی ولا شیریل کے بارے میں اظہار خیال کیا، جو ایک مفت سوئمنگ کلب چلاتے ہیں جسے 15,000 سے زیادہ لوگوں کو تیراکی سیکھنے میں مدد ملی ہے. وزیراعظم نے اتر پردیش کے ضلع بستی کے آکاش گپتا کی کوششوں کا بھی ذکر کیا، جنہوں نے اپنے دوستوں کے ساتھ منورما دریا کی صفائی کی مہم شروع کی تھی جس سے اس دریا کو دوبارہ صاف ستھرا بنانے اور سماج میں ماحولیاتی بیداری کو فروغ دینے میں مدد ملی. جناب مودی نے بال کرشنا ایا کی داستان بھی بیان کی، جو گوا کے ایک ریٹائرڈ ٹیچر ہیں جنہوں نے پانی کی پائپ لائن ڈالنے میں مدد دے کر پانی کی قلت کو دور کرنے کے لیے کام کیا. انہوں نے تمل ناڈو کی ایک ٹیچر گریجا اما کی سپاہیوں کی بہبود کے تئیں ان کے تعاون کو بھی سراہا. کھیل کود کے میدان میں بھارت کی حصول یابیوں کا ذکر کرتے ہوئے جناب مودی نے ایتھلیٹس گریندر ویر سنگھ، وشال ٹیکے، تیجسوین شنکر دیومینا اور کلدیپ کمار کو جھارکھنڈ کے شہر رانچی میں سینئر ایتھلیٹکس کی فیڈریشن کے قومی مقابلوں میں نئے قومی ریکارڈز بنانے پر مبارکباد دی. انہوں نے ایتھلیٹ گریندر ویر سنگھ اور انیمیش کجور کے 100 میٹر دوڑ کے ریکارڈز توڑنے کے بارے میں ان سے بات چیت بھی کی. جناب مودی نے ملک کے بیشبہا ثقافتی ورثے کے تحفظ کی حکومت کی لگاتار کوششوں کے بارے میں بھی اظہار خیال کیا. انہوں نے گیان بھارتم ابھیان کے تحت 36 گڑھ میں ملہار کے مقام پر پانڈو ونشی سلطنت کے مہارشی ملارجن سے متعلق 6ویں اور 7ویں صدی کی 3 نایاب تابا پلیٹوں کی حالیہ دریافت کا ذکر کیا. وزیراعظم نے نیدرلینڈز کے اپنے حالیہ دورے کا بھی ذکر کیا، جس کے دوران 14 کی قدیم تابا پلیٹوں کو واپس بھارت کے سپرد کرنے کی ایک خصوصی تقریب منعقد کی گئی. انہوں نے کہا کہ ان بیش بہا فنپاروں کو واپس کیے جانے سے لوگوں میں، خاص طور پر دنیا بھر میں، تمل برادری کو فخر محسوس ہوا ہے اور ان میں جوش و جذبہ پیدا ہوا ہے. جناب مودی نے کہا کہ ان تابا پلیٹوں سے چول سلطنت کی حصول یابیوں اور سمندری طاقت کے بارے میں قابل قدر گہری معلومات فراہم ہوتی ہے. وزیراعظم نے نمامی گنگے پہل کے تحت تحفظاتی کوششوں کو بھی سراہا. انہوں نے اتر پردیش میں ایک نہر میں پھنسی ہوئی گنگا کی ڈولفن کو کامیابی کے ساتھ بچائے جانے کا ذکر کیا، جس میں گنگا ڈولفن کو بچانے والی بھارت کی پہلی ایمبولینس کی مدد حاصل کی گئی. ملک میں جاری شدید گرمی پر تشویش کا اظہار کرتے ہوئے وزیراعظم نے لوگوں سے زور دے کر کہا کہ وہ محفوظ رہنے کے لیے سرکاری ہدایات پر عمل کریں اور احتیاط سے کام لیں. آموں کا ذکر کرتے ہوئے، جو موسم گرما کا ایک پسندیدہ پھل ہے، وزیراعظم مودی نے کسانوں کی کوششوں کو سراہا. انہوں نے کہا کہ اب بھارت کے آم ملک کے مختلف گاؤں سے عالمی منڈیوں تک پہنچ رہے ہیں. انہوں نے کاشی کے لنگڑے، مہاراشٹر کے الفونسو، گجرات کے کیسر اور مغربی بنگال کے ہمساگر جیسے آموں کی مقبول قسموں کا ذکر کیا. امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ امریکہ ایران کے ساتھ ایٹمی معاملے پر سمجھوتے کے قریب پہنچ گیا ہے، لیکن ساتھ ہی انہوں نے وارننگ بھی دی ہے کہ اگر بات چیت ناکام ہو جاتی ہے تو فوجی کارروائی ایک متبادل راستہ رہے گا. एक इंटरव्यू में सदर ट्रंप ने कहा कि उनकी इंतजामिया की तरजीह इस बात को यकीनी बनाना है कि ईरान कभी भी एटमी हथियार हासिल न कर सके। सदर ट्रंप ने यह दावा किया कि ईरान ने उस मतन से इत्तफाक कर लिया है जिसमें उसे एटमी हथियार तैयार करने या हासिल करने से रोकने की बात कही गई है। म्यांमार के शिमाल मशरकी हिस्से में एक इमारत में हुए धमाके में 45 से ज्यादा अफराद हलाक हो गए हैं। इत्तला के मुताबिक इमारत में कानकनी में इस्तेमाल होने वाले धमाका खेज मादे रखे हुए थे। मकानी मीडिया रिपोर्ट्स के मुताबिक नामखम टाउनशिप के काउंटुप गांव में दोपहर में हुए धमाके में तकरीबन 70 अफराद जख्मी हो गए। यह इलाका चीनी सरहद से करीब 3 किलोमीटर जुनूब में वाक है जहां तांग नेशनल लिबरेशन आर्मी का कंट्रोल है। यह एक मुसल्लह ग्रुप है जो म्यांमार की मरकजी हुकूमत के साथ महाज आ रहा है। जहर हादसे पर पहुंचे राहत और बचाव काम पर मामूर एक अहलकार ने बताया कि 6 बच्चों समेत 46 लाशें बरामद की जा चुकी हैं और इन्हें आखिरी रसूमात के लिए ले जाया गया है। भारत और नेपाल ने कल नेपाल के सूबे गंडकी के जिला मनांकी नेसंदेही बल्दिया में एक नए अस्पताल की इमारत का मुश्तरका तौर पर संग बुनियाद रखा है। इस मंसूबे के लिए भारत 5,60,00,000 नेपाली रूपये फराहम करेगा। काठमांडू में भारतीय सफारतखाने के नायब सरवाह डॉ राकेश पांडे और नेसंदेही बल्दिया के चेयरमैन धन बहादुर गुरुंग ने मुश्तरका तौर पर संग बुनियाद रखा। इस मंसूबे से इलाके में सेहत की सहूलियात बेहतर होंगी और मकामी आबादी को मयारी तिब्बी खिदमात तक रसाई हासिल होगी। यह खबरें आकाशवाणी से नष्ट की जा रही हैं। मगरबी बंगाल के गवर्नर आरएन रवि ने कल भारत बांग्लादेश सरहद पर हिफाजती खामियों पर तशवीश का इजहार किया है। उन्होंने कहा कि सरहद पर जिन जगहों पर बाढ़ नहीं लगी है उनसे कौमी सलामती को खतरा लाहक है। गानन मौसूफ सिलीगुड़ी में मुनक्दा एक तकरीब में शिरकत से पहले बागडोगरा में मीडिया से खिताब कर रहे थे। गवर्नर ने कहा कि मगरबी बंगाल में भारत बांग्लादेश सरहद के करीब 300 किलोमीटर इलाके में कई साल से बाढ़ नहीं लगी हुई है क्योंकि रियासत में साबिका टीएमसी सरकार ने सरहद पर बाढ़ के लिए जमीन बेअसर के हवाले नहीं की थी जिसकी वजह से मुर्शिदाबाद मालदा और नदिया जैसे हसास जिले मुतासिर हो रहे थे। रॉयल चैलेंजर्स बंगलुरु ने आईपीएल 2026 के फाइनल में गुजरात टाइटंस को शिकस्त देकर खिताब अपने नाम कर लिया है। बंगलुरु मुसलसल दूसरी बार आईपीएल चैंपियंस बन गया है। अहमदाबाद में खेले गए इस मैच में आरसीबी के गेंदबाजों ने पहले गुजरात को 155 रन तक महदूद कर दिया। इसके बाद टीम ने हदफ हासिल किया और ट्रॉफी जीत ली। विराट कोहली और रासिख सलाम जीत के साथ सबसे बड़े हीरो बनकर उभरे हैं। आरसीबी से पहले चेन्नई सुपर किंग्स ने 2010 और 2011 में एक कारनामा अंजाम दिया था। मुंबई इंडियंस ने 2019 और 2020 में अपनी ट्रॉफी का दिफा किया था। बैडमिंटन में सात्विक साईराज रिंकी रेड्डी और चिराग शेट्टी की भारतीय जोड़ी ने कल सिंगापुर ओपन में मर्दों के डबल्स का खिताब जीत लिया है। भारतीय जोड़ी ने फाइनल्स में इंडोनेशियाई जोड़ी मोहम्मद शोहेबुल फिक्री और फजर अल्फियान को 18-21, 21-13, 21-16 से शिकस्त दी। इस तरह उन्होंने 2 साल में अपना पहला खिताब जीत लिया। हंगरी के बुडापेस्ट में हुए चैंपियन लीग फाइनल में आर्सेनल के खिलाफ पेरिस सेंट जर्मेन की जीत के बाद फ्रांस में फुटबॉल शायकीन और पुलिस के माबेन झड़पों में 219 अफराद जख्मी हुए हैं जबकि 780 से ज्यादा लोगों को गिरफ्तार किया गया है। वजारत दाखिला का कहना है कि सलामती दस्ते सूरत हाल को कंट्रोल करने के लिए सख्ती से कार्रवाई कर रहे हैं। आखिर में अहम खबरों की सुर्खियां एक बार फिर। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने फितरत के तहफ्फुज़ मकामी मुश्किलात को हल करने और दीगर समाजी मकासद के तई अफराद की कोशिशों को सराहा। उन्होंने आकाशवाणी पर मन की बात प्रोग्राम में खेलकूद के कौमी मुकाबलों में उभरते हुए एथलीट की रिकार्ड तोड़ कारकर्दगी की भी तारीफ की। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि अमरीका ईरान के साथ एटमी मामले पर समझौते के करीब पहुंच गया है। म्यांमार के नामखम कस्बे में धमाका खेज मादे के जखीरे वाली एक इमारत में धमाके से 45 से ज्यादा लोग हलाक हो गए हैं। फ्रांस में फुटबॉल शायकीन और पुलिस के माबेन झड़पों में 219 अफराद जख्मी हुए हैं और भारत के सात्विक साईराज रिंकी रेड्डी और चिराग शेट्टी ने सिंगापुर ओपन बैडमिंटन टूर्नामेंट का मर्दों के डबल्स का खिताब जीत लिया है। खबरों का ये बुलेटिन खत्म हुआ।
0: यह आकाशवाणी की उर्दू सर्विस है। शब के 1 बजने को है। अब उर्दू सर्विस की तीसरी मजलिस की नशरियात इख्तिताम पजीर होती हैं। कल सुबह 9:30 पर आपकी खिदमत में फिर हाजिर होंगे पहली मजलिस की नशरियात के साथ। तब तक के लिए इजाजत दीजिए। खुदा हाफिज। शब बखैर। जय हिंद।
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं मोहम्मद जुबैर। प्रधानमंत्री नरेंद्र मोदी ने सामाजिक कार्यों में असाधारण योगदान करने के लिए अनेक नागरिकों की सराहना की। श्री मोदी ने आकाशवाणी पर अपने मासिक रेडियो कार्यक्रम मन की बात में राष्ट्र को संबोधित करते हुए सामाजिक कार्यों के लिए जमीनी स्तर पर काम कर रहे लोगों की सराहना की। प्रधानमंत्री ने केरलम के साजी वाला शेरिल के बारे में बात की। ये निःशुल्क तैराकी क्लब चलाते हैं जिसमें 15,000 से ज्यादा लोगों को तैराकी सीखने में सहायता की गई है।
3: केरलम के अलुवा में साजी वाला शेरिल जी एक स्विमिंग क्लब चला रहे हैं। अब तक 15,000 से ज्यादा लोग यहाँ तैरना सीख चुके हैं। साजी जी ने दिव्यांग बच्चों को भी स्विमिंग सिखाई है। साजी वाला शेरिल जी का जीवन हमें एक बहुत बड़ी सीख देता है। सेवा करने के लिए बहुत बड़े साधन जरूरी नहीं होते, जरूरी होता है एक अच्छा इरादा और लगातार किया गया प्रयास। इन्हीं के दम पर हजारों लोगों के जीवन में बदलाव लाया जा सकता है।
2: देश की खेल उपलब्धियों का उल्लेख करते हुए श्री मोदी ने खिलाड़ी गोविंदर वीर सिंह, विशाल टीके, तेजस्वी शंकर, देव मीणा और कुलदीप कुमार को झारखंड के रांची में आयोजित नेशनल सीनियर एथलेटिक्स फेडरेशन स्पर्धा में नए राष्ट्रीय रिकॉर्ड बनाने के लिए बधाई दी।
3: कुछ दिन पहले ही झारखंड के रांची में नेशनल सीनियर एथलेटिक फेडरेशन कंपटीशन हुआ। इसमें करीब 800 एथलीट ने हिस्सा लिया। इस दौरान चार अलग अलग इवेंट में चार नेशनल रिकॉर्ड टूटे।